0: کیٹرنگ کرواؤ اور اتھینٹک ساؤتھ انڈین فلیور فل ڈشز کا مزہ اٹھاؤ. اڈلی، کری، سامبر، اتپم، ڈیزرٹس اور بہت کچھ. وزٹ lovesouth.ca. لو ساؤتھ.
1: اگر تہاڈے بیسمنٹ دے وچ پانی دی لیکیج ہو رہی ہے تسی اس تو چھٹکارا پاؤنا چاہندے ہو تا اکو ایک نام نو یاد رکھنا پچھلے 25 سالاں تو کمیونٹی دے وچ منیا پرمنیا نام بیسٹ رینوویشن دے ستوندر سنگھ 416-451-4565 25 سال دی دندے نے نال وارنٹی 416-451-4565 تے کال کرو تے ہمیشہ ہمیشہ لی پانی دی لیکیج تو پاؤ چھٹکارا.
2: کیلڈن سبزی فارم جتھوں تسی خرید سکدے ہو انہاں دے خود دے کھیتاں उगाईयां जांदियां सब्जियां हरियां मिर्चा घिया मटर कद्दू लौकी शलगम टमाटर शिमला मिर्चा अते वन सवनियां सब्जियां दा राजा सरों दा साग गंदलां वाला बनाया बनाया लेना विद मक्की दी रोटी जां तुसी खुद अपने घर दे विच लिया के बना सकदे हो. इस तो अलावा स्टील सरवलो पित्तल तांबा मिट्टी हर साइज दे बर्तन फोल्डिंग बैड नवारी पलंग मूड़े साइकिल तंदूर आदि खरीदन वास्ते पहुंचो 12050 एयरपोर्ट रोड इन कैलेडन एयरपोर्ट एंड मेफील اور کال 9058409000. گروسری تے ٹیر ساری سیونگ لی آؤ.
3: تازیا سبزیاں فریش فل فروٹ ودیا گروسری تے انڈیا تو آیا تو ہڈا من پسند سامان ملے گا ہون ودیا ریٹس تے کیونکہ تو ہڈے اپنے شہر وچ آ گیا اناج مار. روز دی گروسری ہووے چاول دالاں آٹا دیسی گھیو مسالے ٹی سنیکس جا پھر انڈین کچن دا کوئی بھی ضروری سامان سب کچھ ملے گا انڈر ون روف. فریشنس ویرائٹی کوالٹی تے ودیا پرائزز لئی اج ہی وزٹ کرو اناج مار ایئرپورٹ روڈ اینڈ میفیلڈ روڈ دے کارنر تے ایٹ 6141 میفیلڈ روڈ یونٹ 42 اے برامپٹن. کال 9059288557 अनाज मार्ट.
4: मेरी हाथ मिनो नो चूड़िया है.
5: आज दे जान नालो ज्यादा तू सोनी लग रही है.
6: तुसी भी आओ अपनी खूबसूरती नु सजाओ स्टार प्रो टेक्सटाइल नाल.
5: पाओ सूट्स साड़ीज लहंगास ज्वेलरी अते फैशन एक्सेसरीज
6: ब्यूटीफुल ज्वेलरी एंड मच मच मोर.
5: आज ही पहुंचो
6: स्टार प्रो टेक्सटाइल 2659 एजलिंगटन एवेन्यू एट एलबियन. कॉल 416-742-0010 416-742-0010.
7: वाह भाभी जी मुबारकां तुहाडा घर ते बहुत शानदार है. कारपेट्स वुडन सब कमाल दे ने. लगदा है काफी खर्चा कीता है.
8: ए कमाल है जी जीटीए फ्लोरिंग दा अफोर्डेबल प्राइस ते क्वालिटी दा समान. वड्डे शोरूम ते आओ हार्डवुड कारपेट लैमिनेट टाइल्स दी खूबसूरत ते लार्ज वैरायटी पाओ. कॉल करो नव बराड़ नु 905-605-8005 905-605-6605.
6: जीटीए फ्लोरिंग कैनेडा